खुशीका पलहरू साट्न, दुःखका क्षणहरू बाँड्न, कोही साथी खोज्दै हुनुहुन्छ? त्यसो हो भने हामी छौँ तपाईँको माझमा। मनोरञ्जन अनि सूचनाका साथमा परदेशमा रहेर पनि आफ्नोपन भेटिने यो हो कार्यक्रम नमस्ते ब्रिस्बेन।

रेडियो फोरिबी एफएम 98.1 प्रत्येक आइतबार दिउँसो 4 देखि 5 बजेसम्म प्रसारण हुने साप्ताहिक नेपाली रेडियो कार्यक्रम नमस्ते ब्रिस्बेनको प्रतीक्षामा रहनुभएका सम्पूर्ण आदरणीय श्रोतामा आजको आइतबार विमल खरेल र म केशव शर्माको हार्दिक अभिवादन। कार्यक्रममा यहाँहरू सबैलाई स्वागत छ। आज सेप्टेम्बर महिनाको 13 तारिक 2026 र विक्रम सम्बत अनुसार आज भाद्र महिनाको 28 गते 2083 साल भाद्र कृष्ण त्रयोदशीको दिन र सधैँको आइतबार झैं आज पनि हामी यहाँहरूको घनाघनमा यो कार्यक्रम लिएर उपस्थित भएका छौँ। आजको कार्यक्रममा सदा झैं विविध विषयमा यहाँहरूलाई जानकारी गराउने हामी प्रयास गर्नेछौँ र साथमा यहाँहरूको मनोरञ्जनको लागि गीत सङ्गीत हुने नै छ। यो कार्यक्रम अहिले रेडियो फोर इबीको नियमित प्रसारण 98.1 FM भइरहेको छ। यहाँहरूले आफ्नो रेडियोबाट यो कार्यक्रम सुन्न सक्नुहुन्छ भने रेडियो फोर इबीको वेबसाइट forib.org.au पनि यो कार्यक्रम प्रत्यक्ष प्रसारण भइरहेको छ। यो कार्यक्रम सुनिसकेपछि यो कार्यक्रम सम्बन्धी यहाँहरूको कुनै सुझाव सल्लाह प्रतिक्रिया छ भने हामीसम्म पुर्याउन नबिर्सनुहोला। हामी सदैव यहाँहरूको साथ सहयोग सहभागिताको अपेक्षा गर्दछौ। यदि भन्दै अब आजको कार्यक्रम तर्फ लाग्दैछौ। प्रसङ्ग भदौ 12 को नेपालमा नेपाल तिब्बत क्षेत्रमा गएको बाढी र यसबाट पर्न गएको असर तपाईँ हामी सबैको मन मस्तिष्कमा अझै पनि छ। हाम्रा साथीहरू अझै पनि हराइरहनु भएको छ, भेटिनु भएको छैन, उहाँको अत्तो पत्तो छैन। ब्रिस्बेनको नेपाली समुदाय साँच्चै भन्नुपर्दा एकदमै शोकमग्न अवस्थामा छ। हामी पुनः यो कार्यक्रम मार्फत यसबाट प्रभावित सम्पूर्ण परिवारप्रति हार्दिक संवेदना व्यक्त गर्न चाहन्छौँ र त्यो घटनामा परि आफ्नो जीवन गुमाउने सम्पूर्ण व्यक्तिहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छौँ। र यही क्रममा अस्ति शुक्रबार कुशी औँसी दिनको दिन पनि परेको थियो। कुशी औँसीले नेपाली परम्परामा, नेपाली संस्कृतिमा र नेपाली साहित्यमा विशेष अर्थ राख्छ। हामी आज यी विविध प्रसङ्गहरूको बारेमा कुराकानी गर्नेछौँ। त्योभन्दा पहिले अहिलेको अवस्थामा एउटा निकै नै मार्मिक प्रसङ्ग पनि जोडिन आउँछ यसमा। अहिलेसम्मको आँकडा अनुसार उक्त बाढी पहिरोमा परेर करिब करिब 6000 भन्दा थप केही व्यक्तिहरू प्रभावित हुनुभएको छ। त्यसमा करिब करिब 1500-1600 शवहरू प्राप्त भइसकेका छन् भने अझै पनि 5000 व्यक्तिहरूको कुनै जानकारी छैन। र यो अवस्थामा मृत जुन घोषणा गरिएको छ त्यो भनेको लास भेटिएको छ, लासको सङ्ख्याबाट यो निर्धारण गरिएको हो। र त्यसमा पनि अझ ठ्याक्कै पहिचान भएका लासहरू शवहरूको संख्या गर्नेमा एकदमै कम छ, त्यो 100 भन्दा पनि कम छ अहिलेसम्म, होइन? किनभने त्यो शवको अवस्था एकदमै क्षत विक्षित अवस्थामा भेटिएका छन्, पहिचान नहुने अवस्थामा भेटिएका छन् र अहिले डिएनए परीक्षणबाट यसरी पत्ता लगाउने प्रविधिको प्रयोग भइरहेको छ। त्यो हिसाबले जसले जुन परिवारले आफ्नो परिवारजनलाई गुमाउनु भएको छ उहाँहरूको लागि एकदमै कठिन परिस्थिति छ यो। सामान्यतया हाम्रो हिन्दू संस्कारमा कुनै

0: व्यक्तिको मृत्यु भएमा काजक्रिया गर्ने, दाह संस्कार गर्ने एउटा प्रचलन रहिआएको छ। तर शव नै नभेटिएपछि के गर्ने भन्दाखेरि अहिले कुशको शव बनाएर त्यसलाई चाहिँ दाह संस्कार गरेर काजक्रिया गर्ने यो आम प्रचलन अहिलेको अवस्थामा रहेको छ। र त्यो कुश औँसी कुशसँग जोडिन आउँछ विमलजी, कुशी औँसी भएको अस्ति भर्खर परेको कारणले पनि हामी कुशको बारेमा केही चर्चा गर्छौँ, के छ यसमा जानकारी?
1: धन्यवाद दाई। अब यो निश्चय नै यो अत्यन्त मार्मिक, यो अहिले संवेदनशील घडीमा वास्तवमा अब यो कुशको कुरा उठिने हाल्यो। गत शुक्रबार मात्र कुशी औँसी अथवा सोही दिन हामीले बुबाको मुख हेर्ने औँसी भन्ने पनि भनेर मनाउने गरिन्थ्यो। अब हुन त यो भदौ महिना लाग्ने बित्तिकै अब यस्ता विविध किसिमका चाहिँ नि सांस्कृतिक पर्वहरूको चाहिँ नि अब यो सुरुवातको महिना पनि परेको र मेरो चाहिँ अलिकति मनमा चाहिँ नि चसक्क छोएको भन्ने चाहिँ अब यही विनाशकारी घटनाको बारेमा अब चाहेर नचाहेर पनि चाहिँ तपाईँको तन मन होइन आँखा त अब जतिखेर पनि हाम्रो सामाजिक सञ्जालहरूमा लाग्नु स्वाभाविकै हो। यसो हेर्दै गरेको त्यहाँ धेरैजना मानिसहरूले चाहिँ नि अब त कुशको पनि अभाव होला जस्तो छ यो भेकमा चाहिँ नि, अहिलेसम्म त जेनतेन चाहिँ नि केही कुश जम्मा गरेर हामीले चाहिँ नि शवहरूको दाह संस्कार या निकै अन्त्येष्टि गर्दै गरेका थियौँ, अब त कुशै पनि पाइनलाई निकै गाह्रो भएको छ भन्दा त्यसले झन् असाध्यै मनमा चाहिँ नि चसक्क चाहिँ नि तपाईँको चस्का पसे जस्तो भयो। वास्तवमा हाम्रो सनातन हिन्दू धर्मशास्त्र अनुसार कुशको चाहिँ नि महिमा चाहिँ नि असाध्यै ठुलो छ। यसलाई एउटा पवित्र वनस्पतिको रूप मा हामीले चाहिँ नि पूजा गर्ने, पुज्ने र विभिन्न चाहिँ नि तपाईँको चाहिँ नि एउटा प्रतिष्ठानहरूमा, अनुष्ठानहरूमा चाहिँ नि श्राद्ध कर्महरूमा चाहिँ नि अनिवार्य रूपमा प्रयोग गरिने एउटा चाहिँ नि पवित्र वनस्पति हो र विशेष गरी हिन्दू धर्मावलम्बीहरूले प्रयोग गर्ने यो कुशलाई चाहिँ नि असाध्यै महत्त्वका साथ हेर्ने चाहिँ नि जुन प्रचलन छ र यसको एउटा धार्मिक वैदिक पाटो त सशक्त छँदैछ, त्यति मात्र नभएर यसको वैज्ञानिक महत्त्वको पनि अलिकति चर्चा गर्नु वाञ्छनीय हुन्छ कि जस्तो मलाई लाग्यो दाई। वैदिक सनातन हिन्दू संस्कारमा त कुश एउटा अत्यन्त महत्त्वपूर्ण वनस्पति त हुँदै नै हो जसको वैज्ञानिक महत्त्व पनि प्रमाणित भइसकेको छ। वैज्ञानिक भाषामा इरियाग्रोस्टिस साइनोसुराइडेस भनिने कुश एउटा धार्मिक आस्था बोकेको धारिलो घाँस हो। नेपालको तराईदेखि पहाडसम्म सहजै पाइने वनस्पति कुशको जराबाट विभिन्न प्रकारका औषधिहरू पनि बनाइन्छ। परापूर्व कालमा पाठशालामा अध्ययनरत शिष्यहरूको परीक्षा लिने क्रममा कुशको धारिलो घाँसलाई खाली हातले काट्न लगाइन्थ्यो। यसो गर्दा कुशको धारले हात नकाटिकन जसले कुश बेला पार्न सक्छ उसलाई अब्बल मानिन्थ्यो। कुश वैदिक सनातन संस्कारको देवकर्म र पितृकर्म दुवैमा अनिवार्य वनस्पति हो। अस्ति जुन कुशे औँसी अर्थात् चन्द्र विनायकको चुक चाहिँ अँध्यारो रात जुन दिनमा कुशलाई घरमा ल्याइन्छ, कुशको महिमालाई श्रीमद् भागवत गीता, गरुड पुराण, यथर्ववेद र विष्णु पुराणमा समेत वर्णन गरिएको छ। एउटा वैज्ञानिक प्रयोगका क्रममा एक मुठी कुशलाई विकिरणहरू माझमा राख्दा कुशले सम्पूर्ण विकिरणहरूलाई आफूबाट परिवर्तित गरेको पाइयो। यस प्रकारले सनातन संस्कारमा कुशको सदा सर्वदा प्रयोगले प्राचीन विज्ञानको अभिलेख र प्रभावकारी व्यवहारिक जीवनशैली प्रस्तुत गरेको छ। वैज्ञानिक रूपमै सिद्ध यस अद्भुत कुशबाट बनेका औँठीहरू र अन्य सांस्कृतिक प्रयोगमा पिढी दर पिढी हिन्दू धर्मले सामान्य जीवनमा समेत प्रयोग गर्न सबैलाई प्रोत्साहित गर्दछ। दाहिने हातको औँलामा कुशलाई औँठीका रूपमा प्रयोग गर्दा वातावरणमा भएका गलत तरङ्ग र विकिरणहरूलाई निस्तेज गर्ने विश्वास र विज्ञान न त प्रमाणित सिद्धान्तहरूले स्पष्ट पार्छन्। अब यो त भयो कुशको वैज्ञानिक पाटाको कुरा पनि, र सोही दिन चाहिँ नि बुबाको मुख हेर्ने दिन पनि परेको हुनाले अब वास्तवमा अब यो प्रलय नै भनौँ न, एक किसिमको प्रलयमा परेर धेरैजनाहरू चाहिँ नि अब बुबा होइन आफ्ना पिताहरूलाई चाहिँ नि धेरैले चाहिँ नि गुमाउनु पनि परेको छ यो असाध्यै यो चाहिँ नि कष्टपूर्ण समयमा। त्यो आफ्ना मातापिता गुमाउनेहरूले कसैले पनि बेसहारा भएर चाहिँ नि आफ्ना जिन्दगीहरू चाहिँ नि अब बाँच्न नपरोस् होइन, समुदायमा समाजमा उहाँहरूको चाहिँ नि एक किसिमको चाहिँ नि मनोपरामर्शका कामहरूदेखि लिएर उहाँहरूलाई जिन्दगीमा चाहिँ नि फेरि बाँच्नको लागि हौस्याउने अलिकति आत्मबल दिने प्रेरणा जगाउने किसिममा चाहिँ नि हामी सबैको भूमिका हुनुपर्छ। हामी अब त्यस्तै एउटा समुदायबाट प्रतिनिधित्व गर्ने मानिसहरू हौँ, जुन हामी आफ्नो समाजमा जुन मिलेर बस्ने हाम्रो पहिचान छ, आफू मात्र नखाएर अरूलाई पनि खुवाएर बचाउने जुन एउटा चाहिँ नि त्यो किसिमको परम्परा छ, अब यसलाई जीवितै राखेर अब यो जुन एउटा सिङ्गै एउटा चाहिँ नि नेपालको एउटा सुन्दर भेग अहिले तहस नहस भएको छ, त्यहाँ एउटा भौतिक क्षति मात्र भएको छैन, मानिसहरूले आफ्नो घर बार मात्र गुमाएका छैनन्, एउटा परिवारै तहस नहस भएको छ, सिङ्गो समाज तहस नहस भएको छ। आशा गरौँ तपाईँ हामी सबैको केही न केहीको सहयोगले, हामी सबैको सहयोगबाट यो ठाउँ छिट्टै नै केही वर्षभित्रमा फेरि तङ्ग्रेर उठ्नेछ, उभिनेछ भन्ने कुरामा चाहिँ नि हामी दृढ सङ्कल्पित हौँ।
0: यो गएको शुक्रबार कुसे औँसीको दिन नेपाली साहित्यमा पनि यसले एउटा विशेष अर्थ राख्छ। यसै दिन कुसे औँसीकै दिन युवा कवि मोतीराम भट्टको जन्म पनि भएको थियो र त्यही दिन निधन पनि भएको थियो। एकै दिनमा जन्म र निधन हुने त्यस्तो दुर्लभ एउटा संयोग मिल्छ। मोतीराम भट्टको बारेमा हामी एकछिनपछि चर्चा गर्नेछौँ। अहिलेलाई आजको कार्यक्रममा खास गरी कुरा गर्दै गर्दा हामी यो मोती जयन्तीलाई गजल दिवसको रूपमा पनि मनाइन्छ, खास गरी नेपाली साहित्य प्रेमीहरूका माझ। यसको कारण मोतीराम भट्टलाई नेपाली गजलका प्रवर्तकको रूपमा लिइन्छ र कार्यक्रमको सुरुवातमा एउटा गजल यहाँहरू माझ हामी राख्न चाहन्छौँ। यो गजल मोतीराम भट्टद्वारा रचित गजल हो, यतिसम्म प्रीत गरी बोलको यो गजल भक्तराज आचार्यको स्वरमा र सङ्गीतमा, कार्यक्रमको पहिलो साङ्गीतिक कोसेली।

श्रोतागण, कार्यक्रमको सुरुवातमा हामीले भनेका थियौँ अस्ति शुक्रबारको दिन युवा कवि मोतीराम भट्टको जन्म जयन्ती र वार्षिक पुण्यतिथि दुवै परेको थियो कुशे औँसीको दिनमा। आजको कार्यक्रममा हामी चर्चा गर्दैछौँ युवा कवि मोतीराम भट्टको जीवनी र नेपाली साहित्य र खास गरी नेपाली गजलमा उहाँको योगदानको बारेमा। र नेपाली साहित्यमा गजल विधालाई भित्र्याउने श्रेय पनि युवा कवि मोतीराम भट्टलाई जान्छ र यसै कारणले पनि मोतीराम जयन्ती, मोती जयन्तीलाई संसारभरि गजल दिवसको रूपमा पनि मनाइन्छ। र आजको कार्यक्रममा हामी यहाँहरूलाई नेपाली भाषामा रेकर्ड भएका गजलहरू सुनाउनेछौँ। अहिले युवा कवि मोतीराम भट्टको जीवनी र नेपाली साहित्यमा उहाँको योगदानको बारेमा छोटो चर्चा यहाँहरूमाझ गर्न चाहन्छु। नेपाली भाषा साहित्यको इतिहासमा माध्यमिक कालका संस्थापक, नवजागरणका अग्रदूत र तथा बहुआयामिक प्रतिभाका धनी युवा कवि मोतीराम भट्ट एक युग परिवर्तक व्यक्तित्व हुन्। मात्र 30 वर्षको अल्पकालीन जीवन प्राप्त गरेका भट्टले नेपाली साहित्य, पत्रकारिता, समालोचना, मुद्रण प्रविधि र संगठनका क्षेत्रमा जुन क्रान्तिकारी योगदान दिए त्यसले नेपाली राष्ट्रिय सांस्कृतिक पहिचानलाई एउटा नयाँ गोरेटो प्रदान गर्यो। उनी नेपाली साहित्यका 17 राष्ट्रिय विभूति मध्ये एक मानिन्छन् र नेपाली साहित्यको इतिहासमा इस्वी सम्मत 1883 1919 सवा 3 दशक लामो अवधिलाई मोतीराम युगका रूपमा स्वर्ण अक्षरले अङ्कित गरिएको छ। मोतीराम भट्टको जन्म विक्रम सम्बत 1923 भाद्र 25 गते कुशे औँसीका पावन दिनमा काठमाडौँको भोसीको टोलमा पिता पण्डित दयाराम भट्ट र माता रिपुमर्दिनी देवी भट्टको दोस्रो पुत्रका रूपमा भएको थियो। 6 वर्षको कोमल उमेरमा नै उनी आफ्नी आमाका साथ शिक्षा प्राप्तिका लागि बनारस काशी गए, जहाँ उनको व्रतबन्ध सम्पन्न भएर उनले फारसी स्कुलमा भर्ना भई फारसी तथा उर्दू भाषाको गहन अध्ययन गरे। बनारसमा रहँदा नै उनी प्रसिद्ध हिन्दी साहित्यकार भारतेन्दु हरिश्चन्द्रको सङ्गतमा आएर उनीबाट साहित्यिक प्रेरणा प्राप्त गरे तथा पन्नालाल गुरुबाट सितार वादन र शास्त्रीय सङ्गीतको शिक्षा ग्रहण गरे। मोतीराम बहुभाषाविद थिए। उनले संस्कृत, फारसी, उर्दू, अङ्ग्रेजी, नेपाली, हिन्दी, बङ्गाली तथा नेपाल भाषा नेवारीमा समेत विलक्षण दक्षता हासिल गरेका थिए। विक्रम सम्वत 1937 15 वर्षको उमेरमा विवाहका लागि काठमाडौँ फर्कदा छिमेकी खड्गदत्त पाण्डेको विवाह उत्सवमा भानुभक्त आचार्यको रामायणका श्लोकहरू लयबद्ध रूपमा गाएको सुनेर उनी असाध्यै मन्त्रमुग्ध भए। त्यसै प्रेरक घटनाबाट उद्वेलित भई उनले भानुभक्तका पाण्डुलिपिहरूको गहन खोजबिन गरी विक्रम सम्वत 1941 बालकाण्ड र विक्रम सम्वत 1945 सम्पूर्ण सात काण्ड रामायण बनारसबाट प्रकाशित गराए। विक्रम सम्वत 1948 उनले कवि भानुभक्त आचार्यको जीवन चरित्र नामक कृति प्रकाशित गरी भानुभक्तलाई नेपाली भाषाको आदिकविका रूपमा स्थापित गरेर स्वयं नेपाली साहित्यका प्रथम जीवनीकार एवं समालोचकका रूपमा इतिहासमा अमर बने। मोतीराम भट्टले बनारसबाट विक्रम सम्वत 1943 गोर्खा भारत जीवन नामक पहिलो नेपाली पत्रिकाको प्रकाशन र सम्पादन गरी नेपाली पत्रकारिताको बीजारोपण पनि गरे। काठमाडौँ फर्केपछि विक्रम सम्वत 1946 आफ्ना मामाहरू पण्डित नरदेव पाण्डे र कृष्णदेव पाण्डेको सहयोगमा थहिटीमा मोती कृष्ण धीरेन्द्र कम्पनी स्थापना गरे, जसले पछि पशुपत प्रेसका रूपमा नेपालकै पहिलो निजी छापाखानाको रूप लियो। उनले काठमाडौँमा नेपालकै पहिलो सर्वथा साधारणका लागि खुल्ला पुस्तकालय स्थापना गर्नुका साथै साहित्यिक सिर्जना र समस्यापूर्तिको अभ्यासका लागि बनारसको समस्यापूर्ति मण्डलीको ढाँचामा काठमाडौँमा मित्र मण्डली मोती मण्डलीको गठन गरे। दरबार हाई स्कुलमा अध्ययन गर्दा उनी राणा, भावी प्रधानमन्त्री चन्द्र शमशेर र देव शमशेरसँग मित्रवत सम्बन्धमा थिए र देव शमशेरका पछिल्ला उदारवादी विचारहरू मोतीरामकै बौद्धिक सङ्गतबाट प्रभावित रहेको मानिन्छ। नेपाली साहित्यमा उर्दू र फारसी काव्य परम्पराबाट गजल विधालाई भित्र्याउने मौलिक ढाँचामा ढाल्ने र लोकप्रिय बनाउने सम्पूर्ण श्रेय मोतीराम भट्टलाई नै जान्छ। त्यसैले उनलाई नेपाली गजलका पिता मानिन्छ।
बनारसमा रहँदा उर्दू र फारसी गजलहरूबाट प्रभावित भई उनले करिब 400 शायरीहरू रचना गरेका थिए र पछि नेपाली भाषामा गजल लेखन तथा गायनको ऐतिहासिक थालनी गरे। मोतीरामका गजलहरूमा मुख्यतया श्रृङ्गार रसको प्रचुरता पाइन्छ। उनको एउटा सुप्रसिद्ध गजलको शेर नेपाली गजल प्रेमीहरूका बीचमा निकै लोकप्रिय छ। दुई आँखी भौ त तयार छन् तरबार पो किन चाहियो, तिमी आफै मालिक भइगयौ सरकार पो किन चाहियो। उनले सङ्गीत चन्द्रोदय जस्ता गजल सङ्ग्रहहरू प्रकाशित गरी नेपाली काव्यधारामा श्रृङ्गारिक एवं सङ्गीतमय नवीन लहर सिर्जना गरे, जसले गर्दा आज पनि नेपालमा गजन गायन र लेखन अत्यन्त लोकप्रिय रहिआएको छ। उच्च शिक्षाका लागि कलकत्ता विश्वविद्यालयबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरी आइएको तयारी गर्दा उनी कडा बिरामी परेर काठमाडौँ फर्किए। 7 महिनासम्म रोगसँग सङ्घर्ष गर्दा गर्दै विक्रम सम्वत 1953 आफ्नै जन्मतिथि खुसी औँसीकै दिन 30 वर्षको अल्प आयुमा पशुपति आर्यघाटमा उनको निधन भयो। मात्र 15 वर्षको अल्पकालीन साहित्यिक यात्रामा उनले मनोद्वैग प्रवाह, पञ्चक प्रपञ्च, शकुन्तला, प्रियदर्शिनी, पिकदूत, प्रह्लाद भक्ति कथा, गजेन्द्र मोक्षे, गुल सनोवर लगायत 25 बढी कृतिहरूको रचना तथा सम्पादन गरे। उनको स्मृतिमा प्रत्येक वर्ष खुसी औँसीका दिन देशभरि मोती जयन्ती मनाइन्छ र नेपाल शिक्षा परिषदद्वारा विक्रम सम्वत 2042 युवा साहित्यकारहरूलाई प्रोत्साहन गर्न युवा वर्ष मोती पुरस्कार प्रदान गरिँदै आएको छ। मोतीराम भट्ट केवल एक कवि मात्र थिएनन्, उनी नेपाली भाषा, साहित्य, मुद्रण प्रविधि, समालोचना र गजल विधाका नवजागरणकारी युग पुरुष थिए। 30 वर्षको सानो जीवनकालमा उनले बालेको साहित्यिक चेतनाको बत्तीले नेपाली राष्ट्रिय सांस्कृतिक पहिचानलाई सदैव उज्यालो बनाइरहेछ। फेरि पनि हार्दिक श्रद्धा सुमन युवा कवि मोतीराम भट्ट प्रति। यो जानकारी मैले यहाँहरूमा राखेँ युवा कवि मोतीराम भट्टको जीवनी र नेपाली साहित्यमा उहाँको योगदानका बारेमा अस्ति शुक्रबार परेको मोती जयन्तीको अवसरमा। कार्यक्रममा प्रस्तुत छ एउटा गजल र यो गजलको बोल छ केलत बस्यो भलाई। सम्भवतः नेपाली गजल गायनमा सर्वाधिक लोकप्रिय यो गजल तिलक सिंह पेलाको सङ्गीत र स्वरमा शब्दहरू रहेका छन् प्रदीप मैनालीका कार्यक्रमको अबको साङ्गीतिक कोशले।

0: अहिले दिउँसोको 4:29 गएको छ र यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो 4EB 98.1 FM साप्ताहिक नमस्ते ब्रिस्बेन र कार्यक्रम लिएर आज उपस्थित भएका छौँ विमल खरेल र म केशव शर्मा। कार्यक्रममा यहाँहरूलाई पुनः स्वागत छ। प्रसङ्ग नेपाली साहित्यको भर्खरै मात्र यही हप्ता मदन पुरस्कार गुठीले नेपाली साहित्यका दुईवटा नेपाली साहित्य र संस्कृति भन्नुपर्छ दुईवटा सर्वाधिक होइन लोकप्रिय अथवा सबभन्दा ठुला पुरस्कारहरूको घोषणा गरेको छ। विमलजीसँग त्यसको जानकारी छ।
1: दाइयो विशेष गरेर साहित्यमा रुचि राख्नेहरूको लागि र यो साहित्य विधामा यो सबैभन्दा ठुलो धनराशिको पुरस्कार पनि यो मदन पुरस्कार होइन, मलाई जहाँसम्म सम्झना छ 2075 सालदेखि यो विधामा म पुरस्कारको राशि 4,00,000 बनाइएको छ। यसी सन्दर्भमा यो 2082 सालको मदन पुरस्कार दुईजना स्रष्टाहरूको नाममा घोषणा गरिसकिएको छ। 2082 मदन पुरस्कार बिडा जोशी राजभण्डारीको नेवार समुदायका परम्परागत मुकुन्डो नाच पुस्तकले प्राप्त गरेको छ। गुठी संस्थाले जोशीको पुस्तकलाई मदन पुरस्कार घोषणा गरेको हो भने त्यस्तै जगदम्बा श्री पुरस्कार भने किरण खरेललाई प्रदान गरिएको छ। मदन पुरस्कारका लागि उत्कृष्ट 10 कृतिको श्रेष्ठ सूची यसअघि नै सार्वजनिक भइसकेको थियो। तीमध्येबाट नेवार समुदायका परम्परागत मुकुन्डो नाच पुस्तकलाई मदन पुरस्कार 2082 प्रदान गरिएको मदन पुरस्कार गुठीले जनाएको छ। विक्रमसम्म 2012 स्थापित मदन पुरस्कार गुठीले पहिलो पटक 2013 सालमा गद्य सामाजिक शास्त्र र विज्ञान विधाका 3 कृतिलाई मदन पुरस्कार प्रदान गरेको थियो। त्यस यता पुरस्कार नेपाली भाषामा प्रकाशित उत्कृष्ट कृतिलाई प्रदान गरिँदै आएको छ। विक्रमसम्म 2012 स्थापित मदन पुरस्कार गुठीले पहिलोपल्ट 2013 सालमा गद्य विधामा सत्यमोहन जोशीको हाम्रो लोक संस्कृति सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको जनरल भीमसेन थापा र तत्कालीन नेपाल तथा विज्ञान विधामा बलराम जोशीको अधिक विभव स्थिर विद्युत उत्पादक कृतिलाई मदन पुरस्कार अर्पण गरेको थियो। यो वास्तवमा चाहिँ नि साहित्यमा रुचि राख्नेहरूको लागि त यो अत्यन्त महत्त्वपूर्ण एक किसिमको चाहिँ नि जानकारी खबर हो जस्तो लाग्छ। र यसबाट चाहिँ नि भनौँ न 2012 सालमा यसको यो गुठीको स्थापना भएर 13 सालमै अब दाइलाई त यसबारेमा छर्लङ्ग यो चाहिँ नि सम्झना नै हुनुपर्छ होइन, सत्यमोहन जोशीको उहाँले चाहिँ नि जुन लमजुङमै होइन जागिरको सिलसिलामा चाहिँ नि लमजुङ खटाइँदाखेरि लमजुङमै चाहिँ नि केही महिना बस्नुभयो र लमजुङमा चाहिँ नि त्यहाँ एउटा चाहिँ नि रुखको हाँगोमा चाहिँ नि नाचेको चरो देखेर होइन त्यसैबाट चाहिँ नि उहाँले चाहिँ नि त्यहाँबाट चाहिँ नि भनौँ न एउटा लोक लयमा आधारित तपाईँको कविताहरू चाहिँ नि लेख्न सुरुवात गर्नु भएको थियो र वास्तवमा उहाँको त्यही कृतिले नै चाहिँ नि पहिलो मदन पुरस्कार प्राप्त गर्यो र पछिल्लो चरणमा चाहिँ नि उहाँ सिन्जा क्षेत्रको उहाँ लगायत अरू 6-7 टोली नै हुनुपर्छ मलाई याद भएसम्म त्यो नेपाल सरकारद्वारा नै खटाइएको त्यो टोलीले जुन अनुसन्धान अन्वेषणमा गएको थियो सिन्जा क्षेत्रको होइन त्यस अनुसन्धानसँग सम्बन्धित अर्को एउटा पुस्तकलाई पनि मदन पुरस्कार दिएको थियो र यो इतिहासमा चाहिँ नि 3 मदन पुरस्कार प्राप्त गर्ने चाहिँ मलाई जहाँसम्म लाग्छ उहाँ सत्यमोहन जोशी नै हुनुहुन्छ र अहिले त यो 1 बढी दिइँदैन क्यारे यसको चाहिँ विधानमा पनि संशोधन भइसकेको छ र यो पनि स्मरण गरौँ अहिले यसपालिको जुन मुकुन्डो नाच भन्ने यो नेवारी परम्परामा आधारित अब नेवार परम्परामा यस्ता किसिमका चाहिँ सांस्कृतिक पर्वहरू नाचहरू अब धेरै छन् होइन अब धेरै त चाहिँ नि कतिपय अब चाहिँ नि लोप उन्मुख पनि छन् जस्तै कार्तिक नाच मुकुन्डो नाच लाखे नाच यिनीहरू अत्यन्त सर्वाधिक चाहिँ नि सधैँभरि चाहिँ नि जात्राहरूमा अर्व पर्वमा देखिरहने नाच हो तर हामी सबैलाई यसको चाहिँ नि इतिहास यसको प्राचीनता बारेमा चाहिँ नि धेरैलाई ज्ञान हुन्छ। बिडा राजभण्डारीले यसमा चाहिँ नि भरपूर अनुसन्धान गरेर खोज गरेर यो पुस्तक निकाल्नु भएको छ र यसलाई अब्बल ठानेर नै यो गुठीले चाहिँ नि मदन पुरस्कार पनि दिएको हुनुपर्दछ। अब मिलेसम्म यो पुस्तक पनि एकपटक खोजेर चाहिँ नि पढ्ने मलाई इच्छा छ होइन। आजकल चाहिँ मलाई चाहिँ नि यो विशेष गरेर हुन्छ नि अब पूर्वका पनि लिम्बू संस्कृतिको होइन किराँत समुदायका चाहिँ नि यो तपाईँका चाहिँ नि धान नाचदेखि लिएर हापारेदेखि लिएर अनेक छन् ती बारेमा पनि कता कता त्यो देखेपछि मलाई अरू समाचारभन्दा तिनले नै अलिक आजकल अलिकति यो कस्तो रहेछ भनेर चाहिँ नि हामी यो रेडियो कार्यक्रमहरूमा नि सधैँभरि अब यो किराँतहरूको पनि चाहिँ नि यो चाहिँ के अरे उभौली उँधौलीदेखि लिएर हरेकका कुराहरू गर्छौँ नि। र किरण खरेल त अब हुनु नै भयो अब नेपाली गीती क्षेत्रमा होइन, हरेक विधामा चाहिँ नि गीतको क्षेत्रमा एउटा सशक्त असाध्यै अमर अजहर सयौँ सयौँ सङ्ख्यामा चाहिँ नि गीतहरूको स्रष्टा गरिसक्नुभएका अहिलेको भन्नुपर्दा जीवित हिसाबले चाहिँ नि जीवित रहेकाहरूमध्येको चाहिँ नि उहाँ वरिष्ठ गीतकार, उहाँ लगभग 90 वर्षको उमेरमा उहाँलाई चाहिँ नि यो पुरस्कारद्वारा चाहिँ नि सम्मानित गरेकोमा हामी पनि उत्तिकै खुसी छौँ र उहाँहरू स्रष्टाहरूलाई पनि हामी हार्दिक शुभकामना भनेर व्यक्त गर्न चाहन्छौँ। र अहिले अब साहित्यको कुरा गर्दा गर्दै अब हामीले अहिले नेपाली साहित्यको नेपाली भाषामा कलम चलाउने त्यस्ता व्यक्ति व्यक्तित्वहरूको चाहिँ नि कुरा त गरिहाल्यो र अर्को हामीले छुट्याउने नहुने चाहिँ नि हाम्रो साहित्य आकाशमा भनौँ या हाम्रो समाजमा चाहिँ नि मैथिली भाषाको मैथिली संस्कार संस्कृतिको चाहिँ नि योगदानलाई कहिले पनि नकार्न सकिँदैन। अब हामीले चाहिँ नि प्राचीन हिसाबले पनि फर्केर हेर्ने हो भने कता कता मैथिली सभ्यता अहिले भनिन्छ जुन हामी नेवारी परम्परा र नेवारी चाहिँ नि नेपाल भाषाको यी सन्दर्भमा कुरा गर्दा र नेवारी कलाकृतिको कुरा गर्दाखेरि होइन कता कता यो मैथिली सभ्यता चाहिँ नि एकदमै दरिलो रूपमा जोडिन आउँछ। वास्तवमा मैथिली कलाकृति र मैथिली चाहिँ नि भाषा मैथिली साहित्य चाहिँ नि विशेषतः नेपालमा सुरुवात भएका जुन एउटा साहित्यिक रूपमा या कलाकृतिको रूपमा चाहिँ नि सबैभन्दा अग्रज र अब्बल हो भनिन्छ। यसैको चाहिँ नि एउटा भनौँ न यो फैलिएको रूप हो भनेर चाहिँ नि इतिहासहरूमा पनि हामी पढ्न पाउँछौँ। त्यस्तै मैथिली भाषामा मात्र कलम नचलाएर मैथिलीलाई नेपालीसँग चाहिँ नि उत्तिकै जोडेर त्यो भाषा मार्फत साहित्य र चाहिँ नि त्यो समाजलाई पनि चाहिँ नि उत्तिकै रूपमा सशक्त रूपमा जोड्न सफल त्यस्ता दुईजना असाध्यै विद्वान विभिन्न भाषामा चाहिँ नि ज्ञाता राख्ने वरिष्ठ मैथिली साहित्यकारहरू डाक्टर रेवती रमन लाल र डाक्टर राजेन्द्र विमललाई हामीले चाहिँ यो गएको श्रावण महिनामा चाहिँ नि हामीले गुमायौँ। वास्तवमा त्यो एउटा नेपाली साहित्यको लागि एउटा ठुलो एउटा क्षतिको थियो, एउटा मैथिली सभ्यता र एउटा चाहिँ नि त्यो एउटा विशेष भूगोलको लागि त्यो क्षेत्रको लागि त्यो सम्प्रदायको लागि नभएर यी समग्र नेपालकै चाहिँ नि त्यस्ता गहनाहरू हुन् जसको चाहिँ नि भनौँ न जसलाई हामीले गुमाएका छौँ उहाँहरूबाट नेपाली साहित्य आकाशले पनि कुनै न कुनै रूपमा चाहिँ नि केही आफ्नो आयामहरू चाहिँ नि गुमाएको छ जस्तो लाग्छ। उहाँहरूलाई पनि हामीले यसै रेडियो कार्यक्रम मार्फत सम्झना गरेर हामी हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छौँ।
0: कार्यक्रममा फेरि एउटा साङ्गीतिक कोसली राख्ने समय भएको छ र अबको पालीमा अर्को एउटा गजल यहाँहरूमा राख्दैछु। मेरो आफ्नै शब्दहरू हुन्, निशा देसारको स्वर, सन्तोष श्रेष्ठको सङ्गीतमा रहेको यो गजल छ, रुझेका परेली भिजेका सिरानी, कार्यक्रमको अबको साङ्गीतिक कोसेली।

0: अघि हामीले विमलजी साहित्यको धेरै कुराकानी गऱ्यौँ होइन, र पछिल्लो समय यो नेपाली पुस्तकहरूको बिक्री वितरण एकदमै बढ्दो छ होइन, र खास गरी विदेशमा अस्ट्रेलियामै पनि मलाई थाहा छ, यहाँ सिडनीमा, मेलबोर्नमा, पर्थमा सबै ठाउँमा चाहिँ स्थानीय विक्रेताहरू किताबहरू बिक्री गर्ने गर्दैछन् र उनीहरूको व्यापार पनि राम्रै छ भन्ने बुझिन्छ, र नेपालबाट पनि बाहिर पठाउने एकदमै दिनहुँ जस्तो विदेशमा बस्ने नेपालीलाई पुस्तकहरू पठाउने क्रम एकदमै बढ्दो छ, र त्यो हिसाबले नेपाली साहित्यको पहुँच चाहिँ एकदमै बढेको हो कि होइन पछिल्लो समय जस्तो लाग्छ, र त्यसमा अझ यो मदन पुरस्कार यस्ता ठुल्ठुला पुरस्कारहरूले अझ ठुलो योगदान गर्छन्। जस्तो अघि 10 पुस्तकहरूको छनौटको कुरा गर्नुभयो यहाँले, त्यो छनौट हुने बित्तिकै त्यो पुस्तकको बिक्री बढिहाल्छ, अब त्यो
1: बढिहाल्छ
0: एकदमै बढ्छ त्यो होइन, अझ मदन पुरस्कार पाएपछि त त्यसको हतै बढ्छ त्यसको होइन, त्यस्तै अरू पुरस्कारहरू पनि छन्। त्यो हिसाबले अहिले नेपाली साहित्यकारहरूको एउटा लेखन शैली पनि एकदमै राम्रो भएर हुँदै गइरहेछ, र त्यसको पहुँच पनि एकदमै विस्तारित हुँदै गइरहेछ। त्यो हिसाबले चाहिँ नेपाली साहित्य अब आएर एकदमै खास गरी अझ यो के भन्छ यसलाई आख्यान चाहिँ को पहुँच चाहिँ एकदमै व्यापक छ, र नेपाली साहित्यको भविष्य चाहिँ एकदम उज्जवल देखिन्छ अहिले।
1: एकदमै दाईले चाहिँ नि एकदमै सठिक कुरा उठाए जस्तो मलाई लाग्छ। अब दाई आफै पनि चाहिँ नि निकै अब सिर्जनामा चाहिँ नि असाध्यै अभिरुचि राख्ने, धेरै धेरै मिठा गीत, कविता, गजलहरू पनि लेख्नुहुन्छ, र अब यो प्रवासकै भूमिकाकै कुरा गर्ने हो भने, र यो पछिल्लो चाहिँ नि 10-15 अन्तराललाई हेर्ने हो भने, प्रवासबाट पनि नेपाली साहित्यले चाहिँ नि एउटा ठुलो योगदान चाहिँ नि प्रवासबाट पनि मिलेको छ जस्तो मलाई लाग्छ। अब जस्तो मदन पुरस्कारकै कुरा गर्दाखेरि योभन्दा 3-4 अगाडि मात्रै हुनुपर्छ, निलम निहारीका जो अमेरिकामा बसोबास गर्नुहुन्छ होइन, उहाँको योगमायाले पनि चाहिँ नि तपाईँको मदन पुरस्कार प्राप्त गरेको थियो। जस्तै अब अस्ट्रेलियामा पनि विभिन्न चाहिँ नि हाम्रो यहीँ अब युवा धेरै साहित्यकारहरू हुनुहुन्छ होइन, गीत, गजल, कविता या आख्यान, अब विशेष गरी दाइले उल्लेख गरे अनुसार आख्यानमा चाहिँ अलिकति अगाडि हो कि, अनि अब यो आत्मवृत्तान्तहरूमा र यो नेपालसँग जोडेर चाहिँ नि प्रवास देशदेखि विदेशसम्मको चाहिँ नि जुन यो प्रवासी जीवनसँग सम्बन्धित चाहिँ नि एउटा प्रवासका कथाहरू पनि अब निकै नै मन छुने किसिमका त्यस्ता कथाहरू चाहिँ नि अहिले निकै नै चाहिँ नि निक्लन थालेका छन्, जो निश्चय पनि एउटा साहित्यमा अलिकति रुचि राख्ने, दिलचस्पी, यो सबैको लागि एउटा चाहिँ नि असाध्यै एउटा सुखद कुरा हो। र अब किताब पुस्तकहरू चाहिँ नि जुन नेपालबाट लिएर आएर यहाँ चाहिँ नि अहिले बिक्री वितरण गर्ने, पढ्ने, एउटा पठन संस्कृतिमा यसले निश्चय पनि टेवा त दिने नै भइहाल्यो। र सबैभन्दा ठुलो कुरा चाहिँ मैले यसमा मनन गरेको चाहिँ नि लेखेर पनि होइन, किताब प्रकाशन गरेर पनि चाहिँ नि बाँच्न सकिन्छ, र किताब बेचेर कमाएको पैसाले जीवन निर्वाह होला भनेर एउटा चाहिँ नि ठुला ठुला चाहिँ नि एउटा विद्वान स्रष्टाहरूलाई सोच्नुपर्ने अवस्था थियो पहिला पहिला। अब भने चाहिँ नि अब्बल किसिमका चाहिँ नि एउटा त्यस्ता खुराकहरू चाहिँ नि बजारमा लिएर आउन सक्यो भने चाहिँ अब धेरै सोच्नु नपर्ने रहेछ। अब हाम्रो बजारको आकार, दायरा चाहिँ नि एउटा देशव्यापी नभएर अन्तर्राष्ट्रिय रूपमा एउटा भनौँ न सर्वव्यापी पुरै चाहिँ नि अब भूगोलमा अब नेपालीहरू चाहिँ नि लगभग 200 देशमा चाहिँ नि बसोबास गर्न थालिसकेको अब अहिले हाम्रो यो दृष्टान्त आइसकेको छ। त्यस हिसाबले पनि चाहिँ नि पठन संस्कृतिमा पनि अब नेपाली किताबहरू बाहिर बसेर पढ्ने त्यो आफैमा असाध्यै त्यो ऊर्जाशील सबैलाई चाहिँ एउटा उत्प्रेरणा गर्ने विषय त्यो भएको छ। र नेपालमै चाहिँ नि बसेर व्यापार गर्नेहरू चाहिँ नि किताब पसले विक्रेताहरूको ऐदाईले भन्नुभएको थियो, अब आजकल फेसबुकहरू, सामाजिक सञ्जालहरू खोल्यो भने कतिपय पुस्तक पसलहरूको चाहिँ नि विज्ञापन चाहिँ नि तपाईँको यत्रो यत्रो चाङहरू किताब राखेर हुन्छ नि 50-100 चाहिँ नि अस्ट्रेलिया, अमेरिका पुर्याएको यति भनेर उहाँहरूले राख्नुहुन्छ कि, उहाँहरूको पनि बजारको चाहिँ नि एउटा हुन्छ नि अलिक भरपर्दो चाहिँ नि बजारको चाहिँ नि एउटा मुख्य ऊ चाहिँ विदेशी हो कि जस्तो पनि भएको छ क्या। फेरि अर्को फेरि नेपालमै चाहिँ फेरि किताब किनेर पढ्ने उसमा चाहिँ खासै मैले खुलेर ठ्याक्क भन्न सक्ने अवस्था छैन। नेपालमा चाहिँ अहिलेसम्म चाहिँ नि एउटाले पढेको किताब चाहिँ नि किन पैसा लिइहाल्ने र मागेर पढे नि भइहाल्छ नि भनेर, हुन त अब यो पढ्ने, किताब जम्मा गर्ने भन्ने कुरा यो अब यो श्रृङ्खला रूपमा यो जोडिने कुरा जस्तो लाग्छ होइन। अब कतिलाई चाहिँ पढेर मात्र पनि चित्त बुझ्छ भने, पढेका कुराहरू जम्मा गर्न पायो भने चाहिँ अझ चित्त बुझ्ने किसिमको पनि हाम्रो मानसिकता त्यो किसिमले निर्माण भएको हुन्छ। व्यक्तिगत रूपमा मलाई चाहिँ पढेका कुराहरू सबै जम्मा गरेर राख्नु मन लाग्छ क्या, ए मैले यो पढाएको थिएँ भनेर कहिले कहिलेकाहीँ एक दुई वर्षपछि फेरि आफ्नै कोठामा यसो फर्केर हेर्दा ए फलानु किताब भनेर त्यसले एउटा राम्रो स्मृति एउटा हुन्छ नि, त्यसले गर्छ निश्चय पनि। अब आज यो भाषाको साहित्यको किताबहरूको बारेमा चाहिँ नि निकै खुलेर कुरा गरियो, चाहिँ नि यो विषय उठाइदिनु भयो दाइले, चाहिँ नि असाध्यै खुसी लाग्यो दाइ।
0: कार्यक्रममा फेरि एउटा साङ्गीतिक कोसेली राख्ने समय भएको छ। अबको पालीमा मन भन्नु सिसा नहो, टुट्यो टुट्न दिएँ बोलको मिठो गजल, गजलकार जितेन्द्र मल्लको शब्दहरू, केशव पौडेलको सङ्गीत र मेनुका पौडेलको स्वरमा कार्यक्रमको अबको साङ्गीतिक कोसेली।

0: हामी कार्यक्रमको करिब करिब अन्त्यतिर पनि आइपुगेका छौँ। एउटा चलचित्र छ नेपाली चलचित्र विमलजी, अहिले निकै नै चर्चामा छ, सायद यो नेपालको चलचित्र हलहरूमा प्रचलनमा पनि छ के अरे, सायद के छ जानकारी त्यस विषयमा?
1: त्यही त, यो चलचित्र यो वास्तवमा मैले पनि दाइले भने जस्तै अब अहिले विभिन्न यो चाहिँ सामाजिक सञ्जालहरूमा, अखबारहरूमा, छापाहरूमा निकै नै आइरहेको एलिफेन्ट इन द फग, जुन चाहिँ नि यसको यो सीमान्तकृत यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायमा चाहिँ नि यो आधारित कथावस्तुमा चाहिँ नि यो बनेको भन्ने चाहिँ नि यो फिल्म सिनेमा छ। जसरी हात्तीलाई विद्युतीय तारबार गरेर जङ्गलका केही निश्चित ठाउँमा सीमित गर्न खोजिन्छ, त्यससँगै यौनिक अल्पसङ्ख्यकको अधिकारलाई बिम्बको रूपमा प्रयोग गरेर बनाइएको भनिएको छ। जसरी हात्तीलाई निश्चित परिधिमा सीमित गर्ने प्रयास गरिएको छ, त्यसै गरी यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको अधिकारलाई सीमित भूगोलमा खुम्च्याउन भइरहेको कार्यलाई चाहिँ नि तिनीहरू एलिफेन्ट इन द फक मार्फत देखाउने प्रयास गरिएको छ। र मैले पढेअनुसार चाहिँ नि अब यो सिनेमामा चाहिँ दाइ प्रयोग हुने भाषाहरू पनि हुन्छ नि, अब कतिपय अब मैले अब अलिअलि भारतको अथवा चाहिँ त्यस्तै ठाउँहरूको भ्रमण गर्दाखेरि पनि रेलहरूमा पनि नेपाल विशेष गरी भारतमा रेल यात्रा गर्दा त चाहिँ यो लैङ्गिक अल्पसङ्ख्यकहरू, यौनिक अल्पसङ्ख्यकहरूको त चाहिँ ठुलो लहरको भिड लाग्ने गर्छ होइन, अनि उनीहरूको चाहिँ एउटा साङ्केतिक भाषा हुने रहेछ क्या दाइ, एउटा कोडिङ ल्याङ्ग्वेज भन्छ नि होइन, त्यो चाहिँ प्राय सर्वसाधारणले बुझिने जस्तो पनि हुँदो रहेछ। हुन त नेपालमा यस्तो पकेटमारहरू, विभिन्न आपराधिक क्रियाकलापमा संलग्न हुनेहरूले यस्तो साङ्केतिक भाषा प्रयोग गर्ने भन्ने सुनिन्थ्यो। र यो चाहिँ मैले यहाँ पढेअनुसार चाहिँ यो चाहिँ सिनेमाभित्र पनि यस्ता किसिमका यी उनीहरूले प्रयोग गर्ने साङ्केतिक भाषाहरूलाई पनि सिनेमाभित्र यसलाई स्थान दिएको छ होइन, जस्ताको तस्तै वास्तवमा उनीहरूले गर्ने व्यवहार, उनीहरूले कम्युनिकेसन गर्ने, आफूभन्दा बाहिरको समाजसँग उनीहरू कसरी खुल्न सक्छन् अथवा कसरी खुम्चिनुपर्ने बाध्यता छ, उनीहरूलाई चाहिँ नि वास्तवमा चाहिँ नि आम नागरिक सरह बाहिर खुल्नको लागि चाहिँ नि के कुराहरू बाधक हुन्, कस्ता कुराहरूले चाहिँ नि उनीहरूलाई पिरोल छ भन्ने कुराहरू, यिनै कुराहरूमा र वास्तवमा चाहिँ नि अब नेपालकै परिप्रेक्ष्यमा भनौँ, अब यो संसारभरकै अब एउटा प्राकृतिक रूपले चाहिँ नि यौनिक अल्पसङ्ख्यक यो समुदायहरू चाहिँ नि संसारमा एक एक हिसाबले अब हरेक ठाउँमा छन् होला, तर नेपालको भूगोल हुन्छ नि, नेपालको सामाजिक विविधता, सामाजिक अवस्था भनौँ होइन, त्यो हिसाबले चाहिँ नि नेपालका हरेक भूगोलमा हरेक जात जाति समुदायबाट हुने यौनिक लैङ्गिक अल्पसङ्ख्यकहरू चाहिँ नि आफ्नो एउटा पारिवारिक पनि सबैको विरासत हुन्छ, कोही होइन पारिवारिक धरातल पनि फरक फरक हुन्छ, त्यो धरातल तोडेर चाहिँ नि बाहिर जस्तो यो हात्तीलाई थुनेर राख्ने भनेको जस्तै त्यो एउटा पारिवारिक उस पनि एउटा जङ्गल जस्तै हुन्छ कतिपयका लागि, त्यहाँबाट उम्किन चाहिँ नि निश्चय पनि त्यो सजिलो सहज भने हुँदैन, त्यस्तोबाट उम्किएर चाहिँ नि एउटा आफू चाहिँ नि एउटा खुल्ला एउटा आकाशमुनितिर गएर कसरी चाहिँ नि होइन आफ्नो सारा सम्पूर्ण एउटा चाहिँ नि उसलाई कसरी उजागर गर्ने भन्ने ती कुराहरूलाई पनि यो सिनेमाले चाहिँ नि यसलाई चाहिँ नि बलियोसँग चाहिँ नि यसलाई प्रस्तुत गरेको छ भनेर चाहिँ नि छापाहरूमा चाहिँ नि लेखेको पाइयो। यो र चलचित्रमा चाहिँ नि यो अभिनयलाई चाहिँ नि निकै सबल पक्षको रूपमा चाहिँ नि यो भनौँ न यो सिने क्षेत्रसँग सम्बन्धित चाहिँ नि यो पत्रकारहरूले चाहिँ नि यसमा उल्लेख गरेका छन् होइन। यो चलचित्रको पुरै अवधि चाहिँ नि पुष्पा थिङ लामा, जुन पिरती नाम दिएको छ चलचित्रमा, उनकै अघि पछि दौडिन्छ। पिरतीको अभिनय यति बेजोड छ, उनी कहीँ कतै बोर लाग्दिनन्। सिङ्गो सिनेमा आफ्नो काँधमा बोकी कि उनले पात्रलाई जीवन्त बनाए कि छन्। उनी झट्ट हेर्दा यस्तो लाग्दिनन् कि उनी डेब्यू अभिनेत्री हुन्। वर्षौँ सिनेमाको अभिनयमा काम गरेर कुशल अभिनेत्री बने जे लाग्ने पुष्पाले असाध्यै राम्रो यसमा चाहिँ अभिनय गरेर देखाएकी छन् भनेर भनिएका छन्। यो भनिएको छ चलचित्रको प्राविधिक पाटो निकै बलियो छ। प्राविधिक पाटोमा पनि कथाअनुसारको मुड क्रिएट गर्न यस चलचित्रका निर्देशक अविनाश विक्रम शाह सफल भएका छन् भनेर भनिएछ। अब हामी आशा गरौँ होइन, यस्तै किसिमका चलचित्र जुन एउटा सामाजिक यथार्थतालाई भनौँ न एउटा यथार्थ परक धरातलमा चाहिँ नि उभिएर बनेका यस्ता चलचित्रहरूले वास्तवमा यस्तै चलचित्रले हो नेपालीहरूको खासै चाहिँ नि मन जित्ने पनि होइन, कुनै चाहिँ नि आयातित या चाहिँ नि अर्को परिवेशको चलचित्र खासै सफल भएर खासै त्यस्तो चाहिँ नि धेरै ठुलो व्यापार गरेको भन्ने पनि सुनिँदैन। अब अहिले भर्खरै मात्र पछिल्लो एक डेढ महिना अगाडि मात्रै प्रदर्शनमा आएको चलचित्र गौथलीले भनेको एउटा अर्कै एउटा मानक बनाउन सफल भएको छ। गौथलीले चाहिँ अहिलेसम्म 25 करोडभन्दा माथिको व्यापार व्यापार गरिसकेको, तर गौथली सँगसँगै सोही समयमा चाहिँ नि प्रदर्शनमा आएको अर्को दुई तिन चलचित्रहरू पनि अहिले पनि आफ्नो लगानी उठाउन चाहिँ नि सङ्घर्ष गरिरहेकै अवस्था छ। वास्तवमा यो चलचित्रको क्षेत्रको पनि आफ्नै कथा व्यथा छ होइन, चलचित्र लिएर आउने बित्तिकै चलेर चाहिँ नि अब यसमा लगानीकर्ताका कुराहरू हुन्छन्, निर्माताहरूलाई चाहिँ नि त्यति सजिलो छैन। अब यस्तै यस्तै कथावस्तुहरू लिएर आएर नेपाली जनताको चाहिँ नि मन जित्न सक्यो भने मात्रै चलचित्रहरू चाहिँ नि उभिने चाहिँ नि अब हाम्रो अहिलेसम्म त्यही कथा व्यथा त्यस्तै छ।
0: श्रोतागण, हाम्रो कार्यक्रमको निर्धारित समय सकिने लागेको छ। आज कार्यक्रममा हामीले विविध विषयमा कुराकानी गऱ्यौँ, केही नेपाली संस्कृतिका कुराहरू थिए, केही नेपाली साहित्यका कुराहरू थिए, नेपाली सिनेमाका कुराहरू थिए। कस्तो लाग्यो कार्यक्रम? आफ्नो प्रतिक्रिया पठाउन नबिर्सनु होला। अर्को हप्ता फेरि यसै गरी हामी विविध सामग्री लिएर यहाँहरूमा आज उपस्थित हुनेछौँ। तबसम्मका लागि विमल खरेल र म केशव शर्मालाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।